0: It's 9 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. You are listening Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: गंदे सर को इंशाल्लाह बालों से भर देंगे। सर की जिस जगह से आपका बाल गिरा है बिल्कुल अल्लाह के करम से उसी जगह पर बाल आपका
3: ऑयल यानी दबादाम वाला दबिख्तो बेहतरीन तेल से सासु विख्ता बकड़ी दस नरम चिता सुबवरता हम हैरान छे।
4: इजना फार्मूला ब्यूटी क्रीम کوالٹی او دخ کولانم په لګورز کې ستاسو د مخونو نلری کې دانی داغونا تیر سری او د سترګو لاندې توري هلکې او د مخنا د زیاتو مرسرات کچیر ځان خيسته کول غواړي بالکل جی اغه هم سیرپ سیرپ په ورزو کې ازنا فارمولا بیوٹی کریم د پاکستان اولنی پروډکټ پلی باټری کې ټیسټ کړی شوی د هر کیمیکل او استرایک نا مکمل صفا سوترا بالکل جی بیا د زی بلا خبرو منه د ځان د پار راوړې ازنا فارمولا بیوٹی کریم

ओके जी, प्रोग्राम दी सा कॉस फेलिक्स पाकिस्तान पोंदवर के बेंजामिन प्रोग्राम राजीव बतासो प्रोग्राम था 0335 435 15 बांदे। अच्छा जी, वो सिर्फ मात सुख दुमर मैसेज जो की चिड़ियों की आवाज तासो जमा पर कम रेडियो बांदे और है। پاکستان حاصل در کئی خیسا خیسا پروگرامونا خیسا خیسا چکم دے خوندور خوندور پھر چونا حاصل اسکین خیال ساتھی آونا چکم دے توان راستا اور سوک وادل سی یہ دشپین زمونگا چکم دے پارمولا بیوٹی کریم یا زمون پور ان وان کمپلیٹ گولڈی بیوٹی کریم لگولی بھی ماشاءاللہ غیب اسم دیر خیلی

आओ टांग वालों, टांग वाले जाग जाओ जी, आओ कना वानी वाला, राजे खा, आओ कना, समडेर मैसेजनों पसे पर 335-435-15 बांदे, तासरो ले गई, यह सिफर दो फिरी द्री पिंज यो पिंज बांदे, तासुरा ले गले शे, بلکل مونگ سر برخا غیسلے شئی چیز تانسو سر سوال وی زمونگن تا پوسی پختن وی آغا هم بلکل جی زمونگن کولے شئی اور خڑاڑا کولے شئی خوا

वाणी वाला रापासी जी राविशे मुंसरा आउ दिसर चिकम द टांग सुमरह मिला की दि सुमरह हम सीमी दी इंशाल्लाह गिन बम सासुरासी सासुकाल सासुमज सासु बेगामत व हम जान सर शामिलो जगचदा प्रोग्राम दे सासुर पारा सासुर कुल्ला सासुर ब्यूटी द पारा दे नबिया चिकम दे कना लाजमी बरासी प्रोग्राम की बरासर हिस्सा ले प्रोग्राम की बरासर खपल गक शरीक होए انشاءاللہ انشاءاللہ چی تاسو دا خوشحالیانو لزی دا خوشحالیانی با تاسو یو پا ڈبل کی گی اگر ہم تاسو دا خوشحالیانی ڈبل کی از دا کاسمیٹکس پاکستان یعنی چی چاچا ہم تروسا انتحاب ندکڑے آئیو زلان شوی انتحاب کی خائصون حاصل کی اور کلاغانی حاصل کی اور پلزان چکم دے آگا بلکو جی خیصہ کی پلزان مزیدار کی او انتحاب The Isna Cosmetics Pakistan design the para okay.

अच्छा जी चिकल अच्छी लगा आप जो प्रोग्राम लिंक शिकाना नो अवेलेबल प्रोग्राम वाले सर रेडियो सर मसलवी नो बिया खा मखा इंसान लाइक कंफ्यूज सी और चिकम दे पागी खबर ये तरीकी गई نو ساغه گروپ ما که تو کنه ما چه غیت ریپلی ورکم کنه چی لگه ده سه ستونزی ده وجه ده پروگرام لینک دراب تی سه ده وجه چی کم ده پروگرام کٹنگ که بیا غی سرا

0: बातें बहुत सबक आमोज है। ओके जी दाहो नशिकित लैसा तभी वाकिंग तभी वैसे माय नेम इज हसनैन और माय विलेज नेम इज कालवाटा। आपको सलाम और तमाम लिसनर को सलाम। ओके जी हसनैन वालेकुम सलाम यो जहान मन। माय नेम इज रास्के के हमदार। इस प्रोग्राम में सेवाद कास मेडे आप आगे सां राम फैमिली प्रोग्राम ने प्रोग्राम नेम इज दखुला राम हसनैन यो जहान मन। अंदाज दे मजारो कड़ा मैसेज दे मजारो कड़ा इट्स मी छोटी हादिया हादिया यो जहान मन नना चारो ता मैसेज करना वैसे हमोश तन्हा वैसे मोता शपे खूब ना अर्लाल नीम सार में दर्द का वाला जे सिफात ऑयल में इस्तेमाल करन वैसे अल्लाह दी जना ठीक है बस उसमें तेरा पैदा मुंदा लेदा दग से जी अल्लाह पाक तो की जे तो स्टार टूल टूल पैदा मीना आगा हासिल छी हमर तन हायो जावे छे स्टडी मा छे स्टार भाई चरंगी ये थाबा खुद शादा कना वैसे नफे अच्छे तोफेन देवा में सुद टांगना देवा खुर के यो जहान मान नना देसरा जी बलचा मैसेज करे राम भाई सलामुना फरिश्ता या ओके जी यो जहान मन्ना थैंक यू सो वेरी मच। अच्छा अरे सही वेलकम राज चाचू तड़े मां से संगे अरिशा खटक गया सलाम मेरे का केटू शिखान था और हिना अपने दी था और सब सिस्टर को सलाम यो जहान मन्ना पर के। अच्छा एहन सा नूर हम मैसेज करी दूसरा बल चा मैसेज करी सुंदर खटक करी दी जी वाह महसूस हो रखे मैसेज करी दी बिल्कुल नुमे मुझे मिला हुआ अपना से कहना देर में सीजन रोगली होते हैं सर तसे जाएंगे जाके बगड़ा सब यो से लियो तो सर आप प्रोग्राम की मुलाकात कीजिए ओ सोच पर सर कीजिए रेडियो प्रोग्राम कीजिए टांग में आवाज काट दिए और चेकर एक सुमरा हमी नवाल दी अब सर बजा मौजूद है जी बारह ना एक बजे पर शाम प्रोग्राम रोजा अच्छे तौर दाल टांग भी नवाल खरक भी नवाल यो जहान मलना सिफार कश्मीर पाकिस्तान तरफ ना दक्षिण प्रोग्राम रोजाना पिछले ग्यारह ना बारह बजे पर सिफार कश्मीर सुमरा प्रोडक्ट अब तुस्तकबल से मार्केट से जना सोल कॉस्मेटिक्स के मिला दीजिए टांग लखी नवरान जनूबी शिमाली वजरिस्तान शावोल के खां बनु के खरक के जी हर इधर के मिला दीजिए चलते में खुशहाल हो साहबान दूसरे रुपया तो साइन चला मकसद प्रोग्राम की मुलाकात के प्रोग्राम के मियोस होता है रोबो के मोता इजाजत दे लोई अल्लाह हो अमान।
1: चाहतों के रंग
2: It's 12 o'clock.
3: It's 12 o'clock.
2: Hourly time check is brought to you by Radio Aman. Jean Rang Aman.
1: Chahaton ke rang Aman ke sang. Aman Radio 88.4 network.
4: Radio Aman 88.4.
5: دا وقت تاسو ریڈیو امن نیٹ ورک آوری
6: اس دا خبرونو وقت شوی دے رازی چی خبرونو باورو
7: بسم اللہ الرحمن الرحیم السلام علیکم دا دی وقت خبرونو سرا زیم میراج خلی د ایران داخله وزارت ویلی دی چې د اسلام آباد لوزنامه باندې عمل کولو لپاره یو وار بیا هڅې شروع کړې شوې دي. د ایران داخله چارو وزارت ویاند علی زینون په دې هکله وویل چې د اسلام آباد لوزنامه باندې عمل کولو لپاره درېمګړو یو وار بیا خپل کوششونه شروع کړي دي. د میډیکل اینڈ ڈینٹل کالج ایڈمیشن ٹیسٹ یعنی ایم ڈی کیٹ 2026 نن ټول هیواد کې کیږي په کومې لپاره چې په مجموعي توګه 1,15,000 او 1,50,000 امیدوار رجسٹرډ دي. دا امتحان به لږه شیبه وروسته یعنی 10 بجې شروع کیږي. د امتحان پر امن او شفافه توګه تابعه کولو لپاره د سیکیورټي او نور انتظامات هم شوي دي. با خیبر پختونخوا وزیر اعلی محمد سہیل افریدی دو قومی اسمبلی قائد حزب اختلاف محمود خان اچکزئی او قائد حزب اختلاف سینٹ علامہ ناصر عباس سره اهم ملاقات کړی دی. په ملاقات کې د 28 ستمبر لانګ مارچ حوالی سره په راتلونکي کلندارو په سیاسي چارو د خیالاتو څرګندونه وشوه. د ملاقات په مهال جمهوری جدوجہد په غوره انداز کې مخ په وړاندې بوتلو او په دې اړه خبرې اترې شوې دي. درېواړو مشرانو د 28 ستمبر کال د عین په سرلوړۍ او د جمهوری حکومت د تحفظ لپاره په غوره ډول مخ په وړاندې په بوتلو اتفاق وکړ او په دې حق له ژورې خبرې اترې کړې دي. د کوارټ اولډ پولیس لائن جماعت کې د 14 مقدمه په سی ټی ڈی تانه کې درج کړی شوی ده. ایف آئی آر د سیٹی کوارټ تانه ایس ایچ او په مدیت کې درج کړی شو. په ایف آئی آر کې د تراګرۍ قتل او اقدامي قتل په شمول ګڼې دفې شامل دي. یاد دی وی چې کوارټ 14 کې د شهیدانو شمیره 23 ته رسیدلې ده او ګڼ شمېر تنه ژوبل شوي دي. په حمله کې سرکاري او نجی املاکو ته سخت زیان رسیدلی دی. د مردان وومن یونیورسټۍ او عبدالولی خان یونیورسټۍ ترمنځ په شریکه د خانپور په مقام دوه ورځنۍ نړیوال آرټ اینڈ کلچر کانفرنس تابع شو چې پکې ملکي او غیر ملکي نوموړو سکالرانو محققینو د تعلیم ماهرینو فنکارانو او ثقافتي ماهرینو شرکت وکړ. د کانفرنس مرکزی موضوع آرټ شناخت او ثقافتي ورثه تر مخه تابع شو. ایڈیشنل ڈپٹی کمشنر ریلیف اعجاز اختر دو تحصیل نوخار مختلف علاقوں کے دو پیٹرول پمپونو دوری کڑی دی او دو وزیر اعظم لخوا دو موٹر سائیکل او نور وڑو گاڑو لپار دے اعلان کڑی شوی پیٹرول ریلیف حوالی سرا دے ریلیف ڈیسک دو قیام جا جا غستے دے. ڈپٹی کمشنر ریلیف اعجاز اختر دو اولیسی آگاہ لپار دو بینرز لگولو او دو نور انتظامات تفصیلی معائنہ اوکا او دو پیٹرول پمپونو مالکانو تے ضروری ہدایاتم جاری کڑ. د تخت بای په ملکن روډ د نامعلومه کسانو لخوا ډزو کې یو ځوان په حق رسیدلی دی. پولیسو د نامعلومو ملزمانو په ضد مقدمه درج کړې ده او نور تفتیش شروع کړی دی. د ډیر اسماعیل خان ڈی پی او ضیاءالدین احمد د اعجاز شهید پولیس لائن دوره کړې ده او د سیکورټی انتظاماتو جاج اغستی دی. په دې موقع دوی سره ڈی ایس پی هیډ کوارټر انعام الله خان ګنډاپور هم موجود و. د دورې په مهال ڈی پی او ډیر اسماعیل خان د پولیس لائن مین گیټ ټولو مورچو او د نورو سیکورټی انتظاماتو تفصیلي معائنه وکړه. ڈی پی او په ډیوټۍ موجود پولیس اهلکارو سره ملاقات هم وکړ او دوی ته یې هدایت وکړ چې خپلې ذمهواری دې په ښه توګه ترسره کړي. امدی سرا خبر نصر ترسی
3: ریڈیو اومن نیٹورک نیوز اینڈ انفارمیشن اسٹیشن. یو آر لسننگ ریڈیو اومن نیٹورک.
8: وی گاٹ مور ہٹس فار یو سو اسٹے ٹیونڈ.
3: 88.4 FM.

0: उसमें वर्म हो सकता है, उसमें कोई इन्फेक्शन हो सकता है,
1: ऐसी बात
0: और
1: है।
0: बाज दफा सर के कोई मामला हो सकता है, सर जैसे सर दर्द है, उसमें भी ऐसा होता है कि आपको साए किसी आवाजें आती हैं।
1: बिल्कुल।
0: अब मसला ये है कि आप जो पेशेंट है, जब उसकी मुकम्मल एक केस हिस्ट्री सामने आई तो उस पर थोड़ा तजवीज करने में जरा आसानी हो जाती है, और आदमी उससे कुछ थोड़ा सा उसको टाइम देता है, उससे पूछता है, और फिर उसके उस जगह तक पहुंच पाता है कि जहां उसका मरकज है। बाकी कई वजूहात हैं आवाजें आने की, लेकिन अब ये है कि मरीज सामने हो, या मरीज अगर थोड़ा सा वक्त निकाल के मुझे दवाखाने पे मिल लें तो शायद मैं उन्हें तफसील से बता सकूं।
1: बिल्कुल ऐसी बात है। तो बिल्कुल जनाब, जब आप दवाखाना पर आते हैं, कल भी मैंने इस बारे में बात की, और रोजाना शो में हकीम साहब भी आपको यही मशवरा देते हैं, मैं भी आपको यही रिक्वेस्ट किया करता हूं कि बेहतर यही होता है कि जब आप दवाखाना पर आकर हकीम साहब से इलाज करा लेते हैं तो वो बहुत बेहतर होता है। यानी कि यहां पर तो हम बैठे हैं, बिल्कुल आपको मशवरा देंगे, लेकिन अगर आप सीरियस हैं अपनी सेहत को लेकर तो उसके लिए आपको अलशिफा दवाखाने में एक मरतबा जरूर आना पड़ेगा। अलशिफा दवाखाना में इंशाल्लाह रोजाना हकीम साहब मौजूद होते हैं, सुबह 8 बजे से लेकर शाम 4 बजे तक। आज भी मौजूद थे और कल भी सुबह 8 बजे से लेकर शाम 4 बजे तक हकीम सैयद मशकूर अहमद शाह साहब अलशिफा दवाखाने में मौजूद होंगे। अलशिफा दवाखाना शबाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी में। सो मजीद तफसीलात मालूमात के लिए और लाइव शो में कॉल करने के लिए नंबर्स जो हैं अपने पास नोट फरमाए। अगर किसी मेरी बहन का, किसी मेरे भाई का सेहत के हवाले से कोई सवाल रह गया हो तो बिल्कुल आप पूछ सकते हैं 0319-55-23-404 पर। SMS भी कर सकते हैं, कॉल भी कर सकते हैं, और इसके अलावा 0963-511-488 पर 0963-511-488 पर आप कॉल कर सकते हैं। तो बिल्कुल ख्वातीनों हजरात, सेहत का पैगाम आप समाज फरमा रहे हैं आपके अपने पसंदीदा रेडियो स्टेशन पर, और ये शो आपकी खिदमत में अलशिफा दवाखाने के खसूसी ताउन से पेश किया जाता है, जिसमें हम बात किया करते हैं आपकी सेहत की। आपकी सेहत के बारे में आपको हकीम साहब मशवरे देते हैं, आप हकीम साहब से टोटके पूछते हैं तो हकीम साहब आपको टोटके बताते हैं। सो इंशाल्लाह सामीन इकराम, हर किस्म बीमारी का तसली बख्श इलाज अलशिफा दवाखाना में किया जाता है। अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक प्वाइंट टांग सिटी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन और कहां से मेरे भाई? आवाज आपका बहुत ही कम आ रहा है। जी हाफिज साहब, चीर सेहत हवाले से सवाल छता दे जी। जी
2: आवाज सही कर दी?
1: हाँ बिल्कुल जी, आवाज को सास वो सी रवान चीरे सवाल मुस्तद सेहत हवाले से रहा
2: जी। जी बात उस तरह लगता है लेकिन सिर्फ मैं पता रहता हूँ
1: जी। जी
2: देर ज्यादा पसीना थी वरना
1: अच्छे रहेंगे, मतलब डीर ज्यादा पसीना वर्सी
2: कार
1: जी। जी सास आवाज रवान दे हाफिज से बो।
2: अच्छा
1: कार मारा ना कही जाओ तकरीबन बोझ मुख्तना से ज्यादा सो खालो भाई सोर उमर भाई भी
2: बत्तीस
1: काल में सीधे जी। अक्सर खुदा से चिदा में दिल वजह हम दा मसला जुड़े दे ले शिका ना
2: मरीज।
1: हाँ बिल्कुल जी, चे मैदे मरीज दा ब्या 100% दा मसला दा आउ चे सासो मैदा नहीं ठीक ब्या नूरे मसले हम जिने के दिल सी बेतरा खुदा दा चे सासो खपल कुरवाल चे दकर अलशिफा दवा खाने तरावड़ो सही जी। दे इलाज वो इंशाल्लाह चिकमा दा मैदा मरीज दा अब मैदे बिल्कुल ठीक सी और दा चिकमा खुली डी रिजाते वर्जी दा अब हम खत्म है सी सही दे जनाब। दर तो वो चुकम जी खबर खुल गए ऑफिस से सासो मियालाल ना ब्याह सासो डीर निजो यो शवाल मार्केट के हकीम से मौजूद भी रोजाना सुबह 8 बजे नवाला द मकाम सलोर बजे पोरे सही दे जनाब। डेरा मनना जो जहान मनना चाहिए हकीम साहब प्यारे भाई कह रहे थे कि उनकी घर वाली है 30-32 साल उम्र है और पसीना बहुत ज्यादा आता है, यानी कि पंखे के आगे भी बैठी होती है तो फिर भी पसीना ज्यादा आता है। तो मैंने पूछा कि वो मैदे के पेशेंट तो नहीं है? वो कह रहे थे कि मैदे के पेशेंट है। तो मैंने तो उनको यही मशवरा दिया है कि आप الشفا دواخانہ میں آئیں. صحیح. اور اپنا معدہ درست ہے تو انسان تندرست ہے. تو ڈاکٹر صاحب یہ بتائیے گا کہ معدے کی وجہ سے تو یعنی کہ پسینے کا زیادہ آنا بنتا ہے, اس کے علاوہ اور کون سی وجہ ہو سکتی ہے؟
0: دیکھیں پسینہ آنا ایک قدرتی عمل ہے,
1: ایسی بات ہے.
0: ٹھیک ہے, پسینے کے ذریعے ہمارے جو فاسد مادے ہیں وہ باہر نکلتے ہیں. اللہ تعالیٰ نے مسام رکھے ہیں جو لاکھوں کی تعداد میں ہیں, اور اس کے ذریعے پانی کی شکل میں, پسینے کی شکل میں باہر آتے ہیں.
1: بالکل ایسی بات.
0: اب جہاں تک ہے کہ بعض اوقات یہ ہو سکتا ہے کہ بہت زیادہ گرمی سے, ورزش سے بھی پسینہ آ جاتا ہے, اسی طرح بہت زیادہ جسمانی مشقت کا کام کرنے سے بھی ہو سکتا ہے, پھر بخار, گھبراہٹ, شوگر وغیرہ میں بھی زیادہ پرسینہ بازو کا آ جاتا ہے. جو شوگر پیشنٹ, اس کی وجہ بھی ہو سکتی ہے کہ بازو اس میں بھی زیادہ پرسینہ آ جاتا ہے, یا کوئی ایسی ایک کہہ لیں گے جذباتی,
1: ٹھیک ہے,
0: اس میں بھی بعض اوقات آ جاتا ہے. دیکھنا یہ ہے کہ کیا ہے اور کیوں ہے, تو اس کے لیے پھر مریض کا دیکھنا, جاننا, اس سے تشخیص کرنا
1: لازمی ہو جاتا ہے
0: کہ جو اندر ہمارے غدود ہیں جو پرسینہ خارج کر رہے ہیں تو اس کو کیا وجوہات ہے, ان کا کوئی مسئلہ ہے,
1: ایسی بات ہے. یہ بھی ساری
0: چیزیں دیکھ کے پھر اس کے مطابق اس کا علاج ہوگا.
1: ٹھیک ہے,
0: اور
1: دواخانہ پر لازمی آنا پڑے گا.
0: ایک مریض جب سامنے ہوتا ہے تو ظاہر ہے پھر مکمل تفصیل سے بات ہو جاتی ہے, پھر اس پہ بندہ اس ٹاپک کو لے کے یا اس بات اس مرض کو لے کے اور اس سے ڈسکس کرنی اور اس سے کسی ہسٹری لینی,
1: ٹھیک ہے,
0: تو وہ پھر زیادہ بہتر ہو جاتا ہے.
1: ٹھیک ہے, السلام علیکم. وعلیکم السلام, کی حال ہے جی؟ کون دے کتوں گال کرندے پے وے؟ جی گلمرجان بھرا, کیا پوچھنا چاہتے بھی حکیم صاحب دے کولوں؟ ای میں گالی جی, اج تا جڑا ہے نا اس پورا پروگرام میرا لالا سر دے درد تے کیتے پروگرام شروع کو سمجھے پے وے. تشریف گھمن والا شفا دواخانہ تے, ٹھیک ہے, یہ تو حکیم صاحب کو پتہ کرے سو بھائی وال وڈی ہمیں سر کو فرق پوندے کہ نہیں پوندا, تے بیا علاج وسے جی الشفا دواخانہ دنا ہمیشہ یاد رکھے سو. ہاں ٹھیک ہے جی, ریڈیو سنتے رہو. بالکل جناب, جیرے میری بہن کو, جیرے میری بھرا کو کوئی بھی صحت کے حوالے کا مسئلہ ہے پیا, تو بالکل الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی دے وچ ساتھ سے دے وچ ہی ایک کالر ہے ہمارے ساتھ. السلام علیکم. السلام علیکم. جی کون اور کہاں سے میرے بھائی؟ خیر خیریت ابرو راستہ آواز ڈیر کمر روان جی سو کو لکم جی نرس رہے جی ساس کم آواز دکھن ابرو ڈیر کمر روان جی. حکیم صاحب ایک بھائی پوچھ رہے تھے کہ ان کے سر میں درد ہے, تو میں نے کہا کہ ہمارا پورا شو ہی سر درد کے بارے میں ہوا ہے, تو وہ کہہ رہے تھے حکیم صاحب سے یہ پوچھیں کہ بہت زیادہ بالوں کا سر پر ہونا کیا اس کی وجہ سے بھی سر درد ہو سکتا ہے؟ اس نے ایک کوسچن پوچھا ہے.
0: بالکل, اگر بال آپ کے ترتیب سے چھوٹی مقدار میں کٹے ہوئے ہیں
1: ایسی بات
0: تو وہ زیادہ بہتر ہے. اگر بال آپ کے بڑے ہوئے ہیں اور وہ ایک کہہ لیں کہ ترتیب سے نہیں ہے,
1: بات ہے,
0: خشک ہیں, تو پھر وہ سر درد کا باعث بن سکتے.
1: بالکل ایسی بات ہے. السلام علیکم. السلام علیکم. السلام علیکم. جی جی کون اور کہاں سے بات کر رہے ہیں آپ؟ اچھا پٹھوں میں درد ہوتا ہے, کہاں سے بات کر رہے ہیں آپ؟ آپ ٹھیک ہے, آپ ریڈیو سنتے رہے ہیں جی. حکیم صاحب ان کی گھر والی ہے اور کمر میں پٹھوں میں درد ہوتا ہے, تو کیا مشورہ دیں گے آپ انہیں؟
0: مشورہ تو انہیں یہی ہے کہ آپ اگر آپ اعصابی کمزوری کے مریض ہیں تو پھر اس کا پراپر طریقے سے علاج کرائیں.
1: ٹھیک ہے,
0: اور اگر آپ کو ویسے جسم میں دردیں ہیں تب بھی اس کے لیے ضروری ہے کہ ایک مرتبہ دواخانے پہ آنا پڑے گا تاکہ بہتر طریقے سے مرض کا پتہ چل سکے,
1: ایسی بات ہے,
0: اور پھر اس کے لیے علاج تجویز کر سکے. لیکن اتنا انشاءاللہ ضرور ہے کہ انہیں افاقہ ضرور محسوس ہوگا اور وہ مستقل طور پہ.
1: بالکل ایسی بات ہے. السلام علیکم. السلام علیکم. وعلیکم السلام. جی کون اور کہاں سے میرے بھائی؟ شاہعالم سے بات کر رہے ہیں. جی کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟ کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟ ہیلو جی. تو پیارے بھائی آپ نے میرے خیال میں جو ہے نا آواز آپ کی کٹ گئی ہے. ایک میسج ہے حکیم صاحب کہ انس بھائی کہ آپ کا شو لائیو ہے. بالکل ہمارا شو لائیو ہے اور روزانہ ہی لائیو اور براہ راست ہوتا ہے. حکیم صاحب پروگرام کے آخری دو منٹ ہیں
0: جی,
1: سو ایک آخری کالر ہے ان کی سن لیتے ہیں. السلام علیکم. السلام علیکم.
2: وعلیکم السلام.
1: جی کون دیکھ تو گال کریں دے پہ اچھا پشتو چی خبری کو رو رسو کو لکم جی نرس رہے یزونه خبره کو چی چیرې صحت حوالے سره مسور شتا
2: اول خو د کور ولمو د دفتر ملته ډیر کتاب د سر مسله دا
1: مطلب سر د خوش کوي مطلب چې سر ډیر زیات درد کوي داسې خبرې راځي. نن مو پوره پروگرام په دې باندې وکړل د سر درد باندې او وروره بهتره دا ده چې ستاسو کومه کورواله ده دا ستاسو راوړی ټانګ شي الشفا دواخانه شوال مارکیټ ته راوړی صحیح ده کنه چی؟ ان شاء الله دې علاج به وشي. سو بالکل حکیم صاحب شو کا ٹائم ختم ہونے والا ہے. سو
3: Hourly Time Check is brought to you by Radio Aman. Jaan Rang Aman. You are listening to Radio Aman Network.
4: We got more hits for you, so stay tuned.
3: 88.4 FM.

0: संतोष भाई कसम फेसबुक दो बजे मेरा मैसेज डॉक्टर सारा भाई मो मैसेज ना दिर्ची कच्चा परी हवो सर आगे खोरे मुझे कैसे हो मैं साबिया ठीक है सर हूँ साबिया आपको मैसेज मेरा मैसेज खुशहाल जना इसमें से इतना लेट रीड करते हो लगता है अकेला पूरे बाजार के चक्कर लगा के आते हो आओ कहने से तो टाइम इज ओवर चलते उसे खादो से आवाज से पल रो नाजमान पर दुआ गाने की आस दिलो ये लापमान भाई भाई टाइम लोग याद देंगे हम मोश से दिलो ये लापमान
1: You are listening to Radio Amat Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: It's 3 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
1: You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
4: પ્રોડક્ટ એસમા એન્ટી ડેન્ડ્રફ શેમ્પૂ
5: દેમા શરીફ લકી મરવત દરગાનો બાઝાર ના દમા પેછાંદા ઇશ્મા ફાર્મુલા બ્યુટી ક્રીમ
6: દેમ આદિલ મંજુવાલી ચોક ના દમા પેછાંદા ઇશ્મા ઓનિયન શેમ્પૂ
7: દેમ જવાદ બેડુમેન ના દેમો પેછાંદા ઇશ્મા બ્યુટી ક્રીમ
8: દેમ લતીફ કોસ્મેટિક્સ તફી નસરતીના દમા પેછાંદા ઇશ્મા સ્કિન પોલિશ
9: ذ حکمت لا دندو خیل بننا زما پرچند عشق اڈیلی پسواش
10: ز سنن جان د بیوٹیفل نو شیرانا زما انتخاب دے عشق رایتو
11: ز جابر شاما مئم د خوشحال بابا مزار نا زما پہچان دے عشق ہربل سپرے
12: ز نیازدین چرفدینا او زما انتخاب دے عشق سن بلاک
13: کیا قیصر د منگل ملینا ایمو انتخاب دے عشق واشنگ پاؤڈر
14: زیم عاشق اولاد آباد رہنا زما پہچان دے عشق بلیک شائن شیمپو
15: زمانم ڈائریکٹر نعیم خان زد قرآن شنگیر مخاطب یم سما پہچان دے عشما اکنیٹیو
16: زیم اسماعیل و پریدائی دے اے سی ایس بارکم بارخیل مدرسہ بازور حاجی جامیل مارکیٹ نا دے مو انتخاب دائی عشما ویٹامن سی سیرم اے سی ایس تائی او بارکم بار دائی
17: زیم بازار دے بوسکن نا زما پہچان دے عشما ملکی پروٹین شیمپو
18: او زیم انجینئر مسعود دخکلی بنگن زما پہچان دے عشما رائس فیس واش
19: زے مولانا عبدالخالق دے منگل ملنا دمو انتخاب دا عشما ہربل آئل
9: زے کار نور خطاب فرام عروسا شاپنگ سینٹر امبیری کلا زما پہچان دے عشما کاسمیٹکس پاکستان

0: لیکن اعصاب پہ دباؤ ہے جن کی وجہ سے اس کے سر میں درد ہے, اس کی نوعیت, اس کی شدت, یہ ساری چیزیں دیکھی جاتی ہیں. پھر اس کے گردن کے پٹھوں میں کھچاؤ ہے,
1: ٹھیک ہے,
0: اس کی وجہ سے ہے. اب ہو سکتا ہے آپ کا کولیسٹرول لیول بڑا ہو,
1: ایسی بات ہے.
0: اب چیز یہ ہے کہ یہ ساری چیزوں کی جب تک آپ معالج سے ملیں گے نہیں اس ٹائم تک اس کی تشخیص نہیں کی جاتی,
1: ٹھیک ہے.
0: باقی اب وجوہات میں آ جائیں تو وہ شارٹلی جو عام کامن ہیں وجوہات, وہ تو وہی ہیں کہ آپ رات کو لیٹ سوتے ہیں,
1: ٹھیک ہے, ایسی بات ہے.
0: اور یہ بھی ہے کہ آپ اگر 10 بجے کے بعد سوتے ہیں تو پھر آپ کا جسم ہیٹ پکڑے گا, گرم.
1: ایسی بات ہے,
0: ایک ٹائم ہے آپ ایک اس کی ایک ٹائم تک آپ سو سکتے ہیں, لیکن جب آپ لیٹ کرتے ہیں تو پھر آپ کے لیے وہ مسئلہ بنے گا. نیند پوری نہیں ہوگی تب بھی, اور بہت زیادہ ذہنی دباؤ لے لیں گے تب بھی آپ کے سر میں درد رہے گا. آپ موبائل پہ یا کمپیوٹر پہ دیر تک بیٹھتے ہیں تب بھی, آپ آنکھوں پہ بہت زیادہ زور دیتے ہیں سکرین پہ یعنی کہ جمائے رکھتے ہیں,
1: ایسی بات ہے,
0: تو پھر بھی اس پہ اثر آئے گا آپ کے دماغ پہ. پھر پانی کم پئیں گے تب بھی آپ کے سر میں درد ہو سکتا ہے,
1: ٹھیک ہے.
0: کھانا آپ ٹائم سے نہیں لیں گے, آگے پیچھے کریں گے وقت کو, تب بھی مسئلہ بن سکتا ہے. بہت زیادہ چائے یا کافی آپ پی رہے ہیں,
1: ایسی بات ہے,
0: تب بھی مسئلہ بنے گا. اور آپ اسے اچانک چھوڑیں گے
1: تو بھی مسئلہ. اچھا حکیم سر, میں نے پروگرام کے سٹارٹ میں بھی بتایا کہ ہمارے ہاں ایک رواج ہے کہ سر میں درد ہوا تو ہم اس کے پیچھے ایز اے میڈیسن چائے استعمال کرتے ہیں بہت زیادہ,
0: بالکل.
1: تو یہ کوئی نقصان دے سکتا ہے, یعنی کہ اگر ڈیلی آپ کے سر میں درد ہوتا ہے, اب ایسے پیشنٹس ہیں جن کا ریگولر رات کو درد ہو جاتا ہے سیم ٹائم میں, تو وہ چائے کا استعمال کرتے ہیں, تو اس کے کوئی نقصانات ہیں یہ بتائیے.
0: آپ اسے اگر کنٹینیو ہی رکھتے ہیں اور روزانہ اس کا اپنے ایک روٹین بنا لی ہے,
1: ٹھیک ہے,
0: تو اس وہ تو مرض اپنی جگہ پہ قائم ہے. آپ وقتی طور پہ تو ریلیکس ہو جاتے ہیں چائے پی کے,
1: ایسی بات ہے,
0: کچھ ایسے اجزاء ہیں جو آپ کو سکون دیتے ہیں,
1: ایسی بات ہے,
0: لیکن اس کا پراپر حل نہیں ہے تو وہ نقصان دے گی بہت زیادہ.
1: ایسی بات ہے, کیونکہ جب بھی گھر میں اکثر یہی ہوتا ہے کسی کے سر میں درد ہوتا ہے تو وہ فوراً کہتے ہیں کہ ایک کپ چائے پلاتے سر میں بہت زیادہ درد ہو رہا ہے, ایسی بات ہے نا,
0: ہمارے خون میں شامل ہو گئی ہے نا چائے, وہ تو ہم باہر سے جائیں یا آئیں طلب ہوتی ہے کہ یار ایک کپ چائے مل جائے,
1: کیونکہ چائے ایک روایت بن چکی ہے ہمارے گھروں میں. جب کوئی مہمان آتے ہیں یا کوئی بھی آتا ہے سو چائے پلائی جاتی ہے,
0: وہ ہمارے کلچر کا ایک حصہ ہے,
1: حصہ ہے, بالکل ایسی بات ہے.
0: اور اس کا بہترین, بس ہم نے اس کو اب دودھ ڈال کے اس کو چائے بنا لیا, حالانکہ اگر ہم اس کو, کل بھی ہماری بات
1: اسی بات,
0: چائے اس طرح نہیں ہے, چائے کا مفہوم کچھ اور ہے. ہم لوگ اسے پتی پانی میں ڈال کر خوب اسے پکاتے ہیں, وہ جس طرح ہوٹلوں والے دے پھینٹ رہے ہوتے ہیں, تو
1: ایسی بات ہے
0: کہ وہ بس کہہ لیں کہ چائے نام کی ہے,
1: ایسی بات,
0: ٹھیک ہے, اس کی افادیت اتنی نہیں ہے,
1: ایسی بات ہے.
0: اب باقی اس کے ساتھ جو ہے کہ تشخیص جب ہوتی ہے تو پتہ چلتا ہے کہ اس میں بعض دفعہ یہ بھی ہوتا ہے کہ ایک جسے ہم کہہ لیں ٹینشن ہیڈکس, یہ بھی سر کے ایک درد میں ہی ہے,
1: بالکل بالکل,
0: ٹھیک ہے نا. اب اس میں سے اس کی قسم کہہ لیں, اب بعض دفعہ وہ سر کے گرد پٹی باندھ لیتے ہیں بڑی ٹائٹ قسم کی, اور کچھ کوئی مالشیں کر رہا ہے, کوئی سے دبا رہا ہے کہ یار یہ چیز ہو, لیکن اصل میں اس کی وجوہات دیکھیں کہ اصل میں وجہ ہے کیا, مستند معالج سے کسی سے مشورہ کریں اور اس کا پراپر حل کریں. سر کا درد ہے, نارملی ہے, کامن ہے, عام ہے, ہو سکتا ہے, کوئی بڑی بات نہیں ہے. سرد ہوا لگی تب بھی ہو سکتا ہے, کوئی بہت زیادہ شور و غول ہوا تب بھی ہو سکتا ہے,
1: ہاں جی,
0: لیکن دیکھنا یہ ہے کہ اس کی ایک پراپر اس کا ایک سولوشن نکلے,
1: ٹھیک ہے,
0: عارضی نہ ہو, مستقل ہو. پھر آپ اپنا ذہنی دباؤ جو ہے کم سے کم لیں, سوچ فکریں ہر شخص کے ساتھ ہیں,
1: ایسی بات,
0: لیکن آپ اس کو اپنے پہ سوار نہ کریں. جب آپ سوار کریں گے وہ آپ کے سر درد کے طور پہ سامنے آ جائے گا,
1: ظاہر سی بات ہے.
0: پھر آپ مسلسل کام کر رہے ہیں بیٹھ کے, اس چیز کو بھی آپ تھوڑا سا ایک سائڈ پہ کریں, تھوڑا سا اگر بالفرض ہے کئی ہمارے ٹیلر حضرات ہیں, درزی ہیں,
1: ہاں جی,
0: وہ کوشش کرتے ہیں کہ یار ہم جو ہے مسلسل بیٹھے ہیں تو وہ چار چار پانچ پانچ گھنٹے بیٹھے ہی جاتے ہیں,
1: ظاہر سی بات,
0: مشین چلا رہے ہیں, بیٹھے ہوئے ہیں, وہیں گپے مار رہے ہیں, وہیں چائے چل رہی ہے. اس میں بھی بہتر تو یہ ہے کہ اگر وہ بیچ میں کوئی 10-15 منٹ کے لیے اٹھ کے ذرا تھوڑی سی واک کر لیں, تو یہ چیز ان پہ کافی ان کی باڈی پہ جو ہے اثر انداز ہوتی ہے. مسلسل کام جو ہے یہ بھی سر درد کا باعث بن جاتا ہے. پھر اس کے بعد آتی ہے کہ ہمارے بیٹھنے کا انداز, بعض دفعہ ہم اپنے جسم کو مروڑ تروڑ کے بیٹھ جاتے ہیں, اس پہ بھی ہمارے اعصاب پہ ہمارے پٹھوں پہ دباؤ آتا ہے, خون جو سرکولیٹ کر رہا ہے اس کی سرکولیشن میں بھی فرق آتا ہے, دباؤ سے جاتا ہے, تو پھر وہ بھی سر درد کا باعث بن سکتا ہے. پھر نیند کی کمی تو ہے ہی ہے, وہ تو ہماری روٹین بن گئی ہے کہ ہم نے لیٹ نائٹ سونا ہوتا ہے, وہ بھی وجہ ہے. پھر اس کے ساتھ ساتھ تھکن, کام میں ہم اتنے رہے کہ ہم نے اپنے وجود کو حد سے زیادہ تھکا لیا,
1: بالکل ایسی بات ہے.
0: یہ چیز بھی جو ہے وہ بھی اثر انداز ہوتی ہے. اور آگے چلیں تو اسی وجہ سے ہی بعض دفعہ مائگرین کا مسئلہ بن جاتا ہے, درد شکیقہ یا سر کا درد ہے. اب اس میں بھی دیکھنا ہے کہ اس میں اور مکمل سر کے درد میں کیا وجوہات ہے, کیا اس میں ہم کس طرح کمپیئر کریں گے.
1: ایسی بات,
0: اسی لیے معالج سے مشورہ ضروری ہوتا ہے. حالانکہ سمٹمز ہیں, سمٹمز سے بندہ پہچان سکتا ہے, کیونکہ وہ تھوڑا سا جو مائگرین ہے یا عام آدھے سر کا درد ہے یہ عام درد سے تھوڑا سا مختلف ہو سکتا ہے.
1: ایسی بات ہے, بالکل.
0: ان میں ایک کہہ لیں کہ وامٹنگ کی سی کیفیت ہوگی, مچھلی کی کہہ لیں کیفیت معلوم ہوگی, روشنی سے وہ دور بھاگے گا, وہ کہے گا یار میں تھوڑا مجھے اندھیرے جگہ پہ مجھے کریں, کمرے میں ذرا اندھیرا کریں, پردے کریں, میں تھوڑا سا اگر وہ ارد گرد لوگ ہیں تو وہ ان سے تھوڑا سا سائڈ مارے گا, وہ سکون چاہے گا, شور سے بھاگے گا دور. یہ مائگرین کے اس کی جو پیشنٹ ہے اس کے سمٹمز ہیں.
1: ہاں جی, ایسی بات,
0: وہاں سے جا کے. اور دوسرا پھر یہ ہے کہ ذرا کوئی کام کرے گا تو اپنے جسم میں درد محسوس کرے گا, اور بعض دفعہ تو اسے یہ جو بو وغیرہ یا سمیل کہہ لیں اس سے بھی وہ الرجک ہوتا ہے, وہ کہتا ہے میں اس سے دور ہوں,
1: چاہے وہ اچھی ہو یا
0: چاہے اچھی ہے یا بری ہے, بری سے تو خیر دور ہونا ہی ہونا ہے, لیکن اچھی بھی جو ہے
1: وہ بھی سر میں درد,
0: وہ بھی اس کے لیے تکلیف دے گی, وہ کہے گا میرے سر میں درد شروع ہونا شروع ہو گیا. اور اسی لیے جو ہے وہ تھوڑا سا وائٹ کرے گا,
1: ایسی بات ہے,
0: آنکھوں کے گرد بازو کا تارے سے جھلمل جھلمل سے یا اندھیرا سا آنا,
1: ایسی بات ہے,
0: یہ چیزیں ہیں. تو اس پہ پھر جو معالج ہے وہ اس کو کمپیئر کرتا ہے جب اس کے سمٹم یا اس کی کیس ہسٹری لیتا ہے کہ یہ آدھے سر کا درد ہے, اس سمٹمز کے مطابق پھر اس کا علاج ہے. اور اس کی وجہ سے بعض دفعہ یہ ہوتا ہے کہ ہم کیونکہ نظر ہم مسلسل اپنی استعمال کرتے ہیں,
1: ایسی بات ہے,
0: بعض اوقات ہم اسے پراپر صحیح طریقے سے استعمال بھی نہیں کرتے, تو نظر میں کمزوری, جس طرح پہلے وقتوں میں لوگ سرما ڈالتے تھے,
1: بالکل ڈالتے,
0: مائیں خود ہی ڈال دیتی تھی بچوں کو, وہ بچوں کو بچپن سے عادت پڑ جاتی تھی, بڑے پن تک وہ آنکھوں میں سرما لگاتے رہتے. اب بھی ایسے بزرگ ہیں کہ جو ابھی بھی سرما استعمال کرتے ہیں,
1: ایسی بات ہے,
0: اس سے آنکھوں کی روشنی, آنکھوں کی تازگی برقرار رہتی ہے, اور اس کی آنکھوں کی تھکاوٹ نہیں ہوتی. اور اس کی وجہ سے بھی جب آنکھوں میں کمزوری آئے گی نظر میں تو اس کی وجہ سے بھی سر درد رہے گا.
1: ایسی بات ہے, بالکل.
0: اب اس کے لیے بھی وہ مشورہ کرے گا, دیکھے گا اپنے آپ کو کہ یار میری نظر ویک ہو رہی ہے. تو اس لحاظ سے سر درد جو ہے وہ ایک وجوہات نہیں, کئی وجوہات ہیں.
1: ٹھیک ہے,
0: کہ آپ اس میں دیکھ سکتے ہیں کہ میرے سمٹمز کیا کہہ رہے ہیں, اس کے مطابق پھر سر درد کا علاج ہوتا ہے. سر درد تقریباً 70-72 قسم کا ہے.
1: اچھا, 70-72 قسم کے اقسام ہیں سر کے درد,
0: اقسام ہیں. اب اس میں نوٹ کرنا ہوتا ہے, خالی ہم ایک پیناڈول یا پیراسٹامول کھا کے تو ہم وقتی طور پہ تو سر کا درد دور کر لیتے ہیں,
1: ایسی بات ہے,
0: لیکن بعد میں جب وہ ہوتا ہے تو کافی بعض شدت سے ہوتا ہے, اور بعض دفعہ وہ کوئی نیا ہی مرض جو ہے وہ کریٹ کرتا ہے سامنے.
1: ٹھیک ہے,
0: پھر اسی وجہ سے بعض دفعہ یہ کہہ لیں کہ جن کو نزلہ زکام ریشے بلغم کی شکایت ہوتی ہے وہ بھی سر درد میں مبتلا ہو جاتے ہیں, ان کو بھی سر درد ہوتا ہے. اب اس میں بھی تشخیص کرنی ہوتی ہے کہ یار یہ ان کو نزلہ زکام ہے, کب سے ہے, ان کا ریشہ جو ہے یا کیرا اندر گر رہا ہے حلق میں دماغ سے اتر رہا ہے, یہ چیز بھی اس کے لیے سر کا درد جو ہے اس کی وجہ سے بھی ہو سکتا ہے.
1: اسی بات ہے, بالکل.
0: ٹھیک ہے, اب وہ صرف کہاں سے پتہ چلے گا, وہ صرف معالج ہی بتا سکتا ہے اس کو, اس کی تشخیص کر کے. اپنے طور پہ تو اس نے گولی کھانی ہے کہ یار میں ٹیبلٹ لوں اور وہ استعمال کروں اور وقتی طور پہ میں اپنا کام چالے کروں.
1: بالکل ایسی بات,
0: پھر بعض دفعہ ہم لوگ پا पानी में कंजूसी कर जाते हैं कि यार थोड़ा पिया, और बाज दफा बहुत ज्यादा ठंडा पिया,
1: खासी
0: आ रहा है, गर्मी लग रही है, पानी ठंडा निकाल दिया, फ्रिज से निकाले अभी भी, ये चीज भी नुकसान देती है, सर के दर्द को बढ़ाती है, और पानी की कमी जो है ये भी उसको मसले को बढ़ा देती है, तो इस वजह से फिर कमजोरी आएगी।
1: हाँ जी,
0: चक्कर भी इसी वजह से ही बाद लोगों को आते हैं कि मुझे चक्कर आते हैं, ये सारी चीजें देखने के बाद ही तशखीस हो सकती है कि सर दर्द किस वजह से
1: हो रहा है
0: और उसका इलाज क्या है। फिर हम एक्सरसाइज बिल्कुल नहीं करते, बहुत कम, बहुत चंद लोग हैं जो अपने आप को मेंटेन रखते हैं, उन्होंने शेड्यूल रखा है, लेकिन अक्सरियत जो है वो शायद वर्जिश से वाकफ ही नहीं है, वो वैसे बस कहते हैं यार हम चलते हैं मीलों, या हम बहुत ज्यादा सख्त काम करते हैं, वो उसी को वर्जिश से तशबीह दे देते हैं कि यार यही हमारी वर्जिश है,
1: ऐसी बात
0: लेकिन
1: है,
0: अपने जिस्म को एक प्रॉपर तरीके से थोड़ा सा मूव करना या उसको वार्म अप करना कि वो गर्म हो, तो उसमें फिर पट्ठों में लचक आती है, उसके खून का जो दुरानिया है वो भी ठीक रहता है, तो फिर सर के दर्द का सवाल पैदा नहीं होता।
1: ऐसी बात है बिल्कुल।
0: फिर बाज दफा होता है कि कुछ लोग खाना ही नहीं खाते हैं टाइम से, काम में मसरूफ है, अच्छा ठीक है रखें जी ठहर के खाएंगे, या अब टाइम ज्यादा हो गया है शाम में देख लेंगे,
1: ठीक है
0: फिलहाल चाय पी ली बिस्किट खा लिए, ये चीज भी जब आप खाना छोड़ते हैं इसकी वजह से भी सर दर्द हो सकता है।
1: अच्छा हकीम साहब ये बताइएगा कि अक्सर ये आदत भी आजकल नौजवानों में पाई जाती है कि सोने से 15 मिनट पहले 10 मिनट पहले खाना खा के फिर सो गए रात को,
0: ये भी गलत है,
1: ये भी गलत तरीका है ना।
0: बिल्कुल गलत है, क्योंकि मैदे का काम है कि आपने जो करा है उसने साथ साथ उसका काम जारी है,
1: ऐसी बात है,
0: वो उसको हजम कर रहा है।
1: हाँ हाँ,
0: तो वो जितना आप जल्दी खाते हैं और आप उतनी देर में अपने घर में मसरूफ रहते हैं कामों में, तो उससे खाना मैदे को हजम करना आसान हो जाता
1: है, बात है।
0: और दूसरी बात है कि वो लाइट किस्म का होता है, कोई इतना ज्यादा हैवी नहीं होता। फिर आजकल ये वाकई फैशन सा बन गया कि ठीक है यार बेड के ऊपर ही खाना है,
1: ऐसी बात,
0: और शॉर्ट से टाइम में फिर लेट
1: दोपहर को भी यही होता है और रात को तो अक्सर यही माना चलता रहता है।
0: तो चले किसी हद तक है कि वो बाज में लिखा है कि आप कलोला करें, जैसे थोड़ा सा आराम कर लें वो बेहतर है, लेकिन खासकर क्योंकि दिन में आपने थोड़ा आराम भी कर लिया, उसके बाद आपने अपने मामला भी करने हैं,
1: ऐसी बात है, अपने चलना चलना है, ऐसी बात,
0: तो वो खत्म हो जाता है, लेकिन रात में ऐसा नहीं है, और खसूसन जैसे अब मौसम सर्द आ रहा है तो इसमें भी ऐसा ही है कि इसमें रातें तकरीबन बड़ी हो जाती हैं, दिन छोटे होते हैं, तो आदमी कोशिश करता है कि यार बस ठंड है तो मैं जरा जल्दी से बस खाऊं और अपने बिस्तर में पहुंचूं, ये चीज नुकसानदेह है, उसको टाइम दें। फिर कोशिश करें कि बहुत ज्यादा चाय का, कॉफी का इनका इस्तेमाल ना हो, एक महदूद मुनासिब मिकदार में हो जाए तो वो
1: ऐसी बात है,
0: फिर भी ठीक है चल जाता है, लेकिन अगर आप मुसलसल चाय पे हैं कि जरा सा थकावट हुई चाय ले ली, गोली खा ली चाय ले ली, या सुबह दोपहर शाम वो एक चाय तसलसल से चल रही है, तो वो चीज फिर नुकसान दे सकती है और उसकी सर दर्द की वजह भी बन सकती है। और उस वजह से फिर आप हालांकि चाय सर के दर्द को दूर करने के लिए आप चाय पीते हैं,
1: ऐसी बात है,
0: तौर पर वो सुकून देती है, लेकिन वो एक जब मुसलसल आदत बनेगी तो फिर आपका सर दर्द जो है वो चाय से भी नहीं जाएगा,
1: जाहिर सी बात है, ये तो
0: फिर आपको उसके लिए प्रॉपर एक दवाई लेनी पड़ेगी,
1: ऐसी बात है,
0: और तब जाके वो आप उससे छुटकारा पाएंगे।
1: बिल्कुल ऐसी बात है।
0: फिर नींद जो है वो तो लाजमी है, नींद के बगैर अगर आप कहें वैसे है कि 7-8 घंटे आप प्रॉपर नींद लें,
1: ठीक है,
0: लेकिन कुछ काम की नोयत ऐसी होती है कि लोग कुछ 2 घंटे, कुछ 4 घंटे, कोई 1 घंटा, लेकिन जितनी भी नींद है प्रॉपर तरीके से नींद हो, नींद में ये ना हो कि यार बस मैं उठाऊं जैसे सोया हूं 10-15 मिनट के बाद मैं उठ गया हूं, उसको प्रॉपर कुछ टाइम दें, प्रॉपर नींद करें,
1: ऐसी बात
0: तो
1: है, हाँ।
0: फिर आप जो है उसका आप सर के दर्द को नहीं अपने पे सवार करेंगे, और ना ही कभी ऐसा होगा कि आपका सर में दर्द हो रहा है। कोशिश करें कि आप अपने टाइम पे सोएं,
1: बिल्कुल,
0: और जो है ज्यादा देर तक किताब है, मोबाइल्स है या कंप्यूटर्स है, इनको ज्यादा देर तक इस्तेमाल ना करें,
1: ऐसी बात,
0: अपने दिमाग को सुकून दें, अपनी निगाहों को सुकून दें, आराम दें, तो फिर सिर का दर्द का सवाल ही पैदा नहीं होता।
1: ऐसी बात है कि हम सब वैसे आजकल किताबें तो कहीं दूर ही रह गई हमसे, आजकल मोबाइल है, टैब है, लैपटॉप है, कंप्यूटर है, बस यही चीजें। आजकल तो हम एक दूसरे से भी बात नहीं करते,
0: ऐसा ही है।
1: अब आजकल देखें आप किसी महफिल में कि जहां पर 10 बंदे बैठे हों, पहले आप हमसे बड़े हैं हकीम साहब, तो आप खुद ही बताएं कि आपके यानी कि पहले जमाने में जब 10-15 लोग आपस में बैठते थे तो बातें क्या करते थे। आजकल जब 10-15 बंदे भी बैठे होते हैं ना, अपने अपने मोबाइल में बिजी होते हैं।
0: वजह यही है कि आप बहुत दूर हो गए ना, हम उससे फितरत से दूर होते जा रहे हैं।
1: ऐसी बात है, हाँ।
0: अब आर्टिफिशियल जिंदगी में कदम रख चुके हैं और उसी वजह से हम ज्यादा डिस्टर्ब भी हो रहे हैं। अगर वही हम फितरत के ज्यादा करीब हों तो सवाल ही पैदा नहीं होता कि जिस्म इतनी जल्दी खराब हो जाए। बाकी दबाव है, परेशानी है, स्ट्रेस है, ये एक कॉमन मसला है। इसको आप तकरीबन हर आदमी कह सकते हैं कि वो ज़हनी तौर पे बेचारा परेशान है क्योंकि हालात ऐसे हैं, लेकिन उसको आप अपने पे हावी ना करें। आप सोचें जरूर, उसके लिए कोई सोल्यूशन निकालें, लेकिन चीज ये है कि आप इतने दबाव भी ना लें कि मुसलसल आप सरदर्द के मरीज बन जाएं।
1: ऐसी बात है,
0: ठीक है ना। उसको आप ले सकते हैं, आप लाइटली लें, उसका हल तलाश करें और उसके बाद उसे जहन से झटकें।
1: ऐसी बात है बिल्कुल,
0: वरना जो है फिर वही है कि दवाइयां हैं और आप हैं।
1: ऐसी बात है, आप हैं और दवाइयां हैं,
0: बिल्कुल। तो उससे बेहतर है कि आप दवाइयों के गिर्द ना घूमें और दवाइयों से जहां तक हो सके आप दूर रहें, और उसी में एक फिटनेस का राज भी छुपा हुआ है कि आप देर तक अपने वजूद को कायम भी रख सकते हैं और मजबूत रख सकते हैं। बाकी कुछ लोगों का जिस तरह पहले बात हुई है, ये गर्दन के पट्टे जो हैं ये अकड़ जाते हैं, ठीक है ना, तनाव वगैरह आता है तो कंधों में आ जाता है, ये भी बार दफा सिर का दर्द बाइस बन जाता
1: अच्छा।
0: है इससे भी, क्योंकि सारे पट्टे अपना काम कर रहे हैं, इसकी वजह से भी सिर का दर्द हो सकता है। उसकी वजह कि मुसलसल आप एक ही पोजीशन पे बैठे हुए हो, आप अपनी पोजीशन ही तब्दील नहीं कर रहे, तो जब आपके असाब सुन हो रहे हैं या अकड़ रहे हैं या तो वो फिर आपके दिमाग की तरफ भी जो है उसका असर जाएगा और आप सर दर्द महसूस करोगे।
1: ये तो होगा,
0: बाज दवा ये होता है कि कुछ लोग बहुत ज्यादा अपने आप को नीचे की तरफ झुका लेते हैं,
1: ठीक है,
0: के देख रहे हैं तो वो नीचे की तरफ गर्दन की झुकी पड़ी है। ये चीजें जो हैं ये आपके सर दर्द का बाइस बन सकती हैं,
1: ठीक है,
0: क्योंकि इन्होंने आपके पट्ठों में खिंचाव पैदा करना है, ब्लड के सर्कुलेशन में फर्क आएगा और फिर आप दर्द महसूस करोगे। उससे बेहतर है कि आप अपनी पोजीशन भी बदलें, बेशक आप इस्तेमाल करें, इस्तेमाल में हर आदमी अपने फेल का जिम्मेदार है, आप इस्तेमाल करें, लेकिन साथ साथ आप अपनी पोजीशन को भी बदलें, एक पोजीशन में ना रहें।
1: ऐसी बात है,
0: थोड़ा रिलैक्स करें और उसके बाद आप फिर दोबारा शुरू कर लें।
1: हाँ जी,
0: ठीक है, और फिर कोशिश करें कि जब भी आपको सिर में कोई दर्द या कोई ऐसी चीज महसूस होती है तो आप अपने तौर पे फौरी तौर पे मेडिसिन लेने की ना करें। पहले तो थोड़ा सा तहम्मुल करें, अपने आप को रिलैक्स करें, अगर उससे आपको बेहतरी आती है तो फिर तो बहुत बेहतर है।
1: ऐसी बात है,
0: और नहीं फौरी तौर पे कोई टैबलेट ना लें तो कि मैं वक्ती तौर पे तो तैयार हूं ना, मैं अपना काम मुकम्मल करूं बाद में देखी जाएगी, लेकिन सबसे पहले आप कोई वक्त निकाल के मुआलिज से मिलें और उसे प्रॉपर बात करें।
1: ऐसी बात है,
0: ये मेरे साथ हो रहा है और ये वजह है, ताकि वो आपको बता सके कि क्या वजह है। बाद दफा हाई ब्लड प्रेशर जिनको होता है उनको भी सर दर्द की शिकायत होती है,
1: उनको तो ज्यादा होती है।
0: अब चीज ये है कि वो जब चेक करेंगे तभी पता चलेगा मुझे ब्लड प्रेशर है,
1: बिल्कुल ऐसी बात
0: इस वजह से है या सर का दर्द वैसे हो रहा है। इस चीजें सारी बाद में उससे मशवरा करने से फिर सामने आ जाती हैं, अपनी तरफ से नहीं कि मेरे सिर में दर्द हो रहा है मैं समझूं कि मेरा ब्लड प्रेशर हाई हो गया मैं जल्दी से गोली खा लूं, तो ऐसा नहीं है। पहले आप तशखीस करें उसके बाद। अब कहते हैं कि सर का दर्द खतरनाक भी हो सकता है,
1: जाहिर सी बात है। अच्छा हकीम साहब, हमने ये सुना है कि सर के दर्द की वजह से सर की रग भी फट सकती है।
0: वहाँ वो अगर बहुत ज्यादा दबाव आप लेते हैं, बाज रगें जो हैं, बाज वेन्स जो हैं वो बिल्कुल नाजुक हैं, कमजोर हैं, और उस वजह से फिर वो नस जो है जिसे कहते हैं नस फटना या डैमेज होना तो वो खून जाहिर बात है।
1: यानी कि हकीम साहब जो बंदे जिन बंदों का मुसलसल ये मसला है सर के दर्द की वजह से वो इलाज नहीं करा रहे हैं ताखीर कर रहे हैं
0: वो देखा जाए तो फिर अपने साथ ज्यादती भी कर रहे हैं ना।
1: ऐसी बात है
0: तो उसमें यह है कि जब तक आप उसका प्रॉपर इलाज नहीं कराएंगे वक्ती तौर पे आप गोलियां खा खा के उसको दबाते जाएंगे तो उसका रिजल्ट फिर अच्छा नहीं आएगा। उम्र का एक हिस्सा होता है जिसमें आदमी सब कुछ बर्दाश्त करता है, बाज दफा उम्र के इस हिस्से में होते हैं जहां थोड़ा सी भी चीज बर्दाश्त नहीं हो पाती।
1: बिल्कुल ऐसी बात,
0: हमारा जिस्म सदा ताकतवर तंदुरुस्त नहीं रहा, ये कमजोर भी पड़ना है। हमारे अज़ा जो है दिल दिमाग गुर्दे मैदा दांत हर चीज हमारी कमजोर पड़नी है और एक टाइम पे फिर वो आके फना भी होनी।
1: बिल्कुल ऐसी बात,
0: तो हमें उस वजह से अपने आप को भी तैयार करना पड़ेगा कि हम उसको उस तरह लेके चले ना।
1: हाँ जी,
0: अब के अगर सिर दर्द है और अचानक ही शदीद शुरू हो जाता है
1: ऐसी बात है
0: तो फिर आपको फौरी तौर पे मिलना पड़ता है मुआलिज से। उसके लिए आप फौरी तौर पे गोली ना लें।
1: बिल्कुल ऐसी,
0: पहले आप पता करें कि मुझे क्या वजहात हो सकती है क्या है, और इसके बाद के बाज दफा चोट लग जाती है।
1: हाँ जी बिल्कुल,
0: गिर जाते हैं कोई अल्लाह ना करे कि रोड पे कोई ऐसा वाकया हो जाता है तो उसकी वजह से भी जो है अगर दर्द शुरू हो रही है तो फौरी तौर पे आपको मिलना पड़ेगा, आपको मशवरा करना पड़ेगा।
1: हाँ, बिल्कुल बिल्कुल,
0: कि मेरे साथ ये हुआ, बाद का बेहोशी हो जाती है या कोई शदीद गनूद भी आ रही होती है उस पे भी बोलने में अगर आपको मुश्किल आ रही है तब भी फिल फौर गोली का इस्तेमाल ना करें बल्कि आप फौरी तौर पे मुआलिज से मशवरा करें ताकि असल हकीकत नजर आए। फिर अचानक आपकी नजर में तब्दीली आ जाती है, नजर आपकी एकदम कमजोर हो रही है, उसको भी आप लाइटली ना लें। बाजू का तेज बुखार अचानक हो जाता है और आपकी गर्दन अकड़ रही है तो उसमें भी आप सर दर्द को ना देखें बल्कि आप फौरी तौर पे अपने मुआलिज से मशवरा करें कि मुझे साथ बुखार भी है, मेरा जिस्म भी, मेरी गर्दन अकड़ रही है, वो फौरी तौर पे तशखीस करके आपको उसके मुताबिक फिर आपको दवाई देगा।
1: ठीक है,
0: उसके साथ साथ जो है ये चीज खत्म हो जाएगी। और बार बार जैसे उल्टियां या वॉमिटिंग आ रही है उस पर भी जो है आपको थोड़ा सा फौरी मशवरा करना पड़ेगा। तो चीज ये है कि आप जब तक प्रॉपरली अपने मुआलिज से मशवरा नहीं करेंगे
1: जाहिर सी बात
0: आप,
1: है हाँ।
0: आप उसको कंपेयर नहीं कर सकते कि ये कौन सा सर का दर्द है, आपकी तो नजर में वो सर का दर्द
1: ऐसी बात है, आप पूरी जिंदगी वो जो है ना आप रेगुलर दवाइयां लेते रहेंगे
0: फिर आप यही है। और अक्सर ऐसे ही होता है कि हम लोग गोलियां पास रखते हैं कि यार फौरी तौर पे अगर हुई तो हम एक गोली निकालेंगे पानी से लेंगे
1: ऐसी बात
0: और ऐसे ही एड टीवी पे चल रहे होते हैं कि ठीक है ये दो गोलियां पैरास्टामोल की आप खा लें पानी के साथ
1: ऐसी बात है
0: आपका फौरी तौर पे। लेकिन वो साथ ये भी होता है कि आप मुआलिज से मशवरा जरूर करें।
1: बिल्कुल ऐसी बात,
0: अपने तौर पे इस्तेमाल ना करें। लेकिन इस पे थोड़ा सा मेरी भी लिसनर से यही दरख्वास्त है कि अगर ऐसा कोई मसला होता भी है तो आप पहले मुआलिज से मशवरा जरूर करें।
1: ऐसी बात है,
0: अपने तौर पे टोटके नुस्खे वक्ती दवाइयां कोशिश करें कि इनसे जरा थोड़ा सा दूर रहें, मशवरा करके मुआलिज से उसकी हदायत के मुताबिक चलें तो इंशाल्लाह इंशाल्लाह आप अपने मर्ज को काबू में कर सकते।
1: चलें ठीक है हकीम साहब, ये बताइएगा कि क्या सर की जितने भी आपने कहा कि 72 अकसाम में दर्दों की, तो इन जिस किस्म का भी सर का दर्द हो क्या इसका इलाज अलशिफा दवाखाना शवाल मार्केट टांग में मौजूद है?
0: इसका इलाज कुदरती जड़ी बूटियों में बिल्कुल मौजूद है।
1: अच्छा माशाल्लाह।
0: हाँ, जितने हमारे मुस्तनद इदारे हैं, कशी है, अजमला है, हमदर्द है, हर इदारा या हर दवाखाना वो इन जड़ी बूटियों से इस्तेफादा हासिल करता है।
1: ठीक है,
0: इनके लिए प्रॉपर मेडिसिन बनी हुई है जो कि एलोपैथिक के मुकाबले में बहुत बेहतर है।
1: बिल्कुल ऐसी बात है।
0: हाँ, जहाँ तक अलशिफा दवाखाने की बात आती है तो वो ये है कि जब मरीज आता है तो पहले तो उसकी तशखीस करनी है कि आया इसकी वजूहत क्या है सिर के दर्द की, फिर उस मर्ज के मुताबिक उसकी दवाई उसका इलाज मौजूद है और वो उसे मिलेगा प्रॉपर।
1: चले ठीक है। तो बिल्कुल ख़वातीनो हज़रात, आप वाबस्ते हैं रेडियो अमन 88.4 टांग के साथ और सेहत का पैगाम आप समाज फरमा रहे हैं जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 7 बजे से लेकर 8 बजे तक बिल्कुल लाइव और बराह रास्त पेश किया जाता है। سو روزانہ کی طرح آج بھی آپ کی خدمت میں ہم بالکل لائف اور براہ راست ہیں. حکیم سید مشکور احمد شاہ صاحب بھی آن یور اسٹوڈیو میں ہمارے ساتھ تشریف فرما ہیں, اور آج حکیم صاحب نے بڑی ڈیپلی اور بڑا ہی خلاصے کے ساتھ آپ کو بتایا ہے سر کے درد کے بارے میں. سو جناب, وہ بہنیں وہ بھائی جن کو سر درد کا مسئلہ ہے یا اس کے علاوہ آپ کو کوئی قسم کا بھی مسئلہ ہے, آپ کو کوئی بیماری ہے, تو آپ بالکل آ سکتے ہیں الشفا دواخانہ میں. انشاءاللہ حکیم صاحب صبح 8 بجے سے لے کر شام 4 بجے تک اپنے

0: क्लिनिक में मौजूद होंगे कल और मरीजों का चेकअप मायना जारी रखेंगे। सो बिल्कुल जी, अभी कॉल के लिए नंबर्स खुले हैं। अगर आपका कोई सेहत के हवाले से सवाल है, आप हमारे हकीम साहब से पूछना चाहते हैं, सो बिल्कुल आप हमें कॉल कर सकते हैं 0319-55-23-404 पर। आप कॉल भी कर सकते हैं 0319-55-23-404 पर। आप कॉल भी कर सकते हैं, SMS भी कर सकते हैं। इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं। 0963-511-488 पर आप कॉल भी कर सकते हैं। और बिल्कुल जनाब, आपका कोई भी सेहत के हवाले से सवाल है, आप हकीम साहब से कोई मशवरा करना चाहते हैं इस लाइव शो में, कोई टोटका पूछना चाहते हैं, कोई नुस्खा पूछना चाहते हैं, तो बिल्कुल आप हमें ज्वाइन कर सकते हैं 0319-55-23-404 पर कॉल के जरिए, SMS के जरिए और 0963-511-488 पर भी। अस्सलाम वालेकुम।
1: हेलो।
0: अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम जी। सोकुलकुम जी नवरो। हेलो
1: हेलो
0: हेलो जी जी, कौन और कहाँ से मेरे भाई? चू कालो दस्ता सोचे कम दास हो रहे नौ दस साल उम्र है। सही जैसे रेडियो वर वही हकीम साहब तरह दिए बारे के मशवरा को। ओके सुले जी जी, हकीम साहब भाई कह रहे हैं कि उनका बेटा है, 9 साल उम्र है और रात को यानी कि वो चारपाई पर छोटा पेशाब कर देता है, तो इसके बारे में उनको बताइएगा हकीम साहब।
2: अमूमन बच्चों के साथ ऐसा ही है, बच्चे नहीं बाज़ का बड़े भी कर देते हैं, उसमें उम्र का कोई मसला नहीं। जब हमारे मसाने में बाज़ुकात गर्मी होगी, उसकी वजूहात की वजह से मसाने कमजोरी की वजह से भी ऐसा हो जाता है, और बाज़ दफा ज़हनी थोड़ी ज़हन पे कुछ ऐसी चीजें सवार हो जाती हैं कि आदमी तसव्वुर या शऊर में यही सोच रहा होता है कि मैं शायद पेशाब किसी जगह पे कर रहा हूँ,
0: ऐसी बात बिल्कुल,
2: लेकिन बाद में उसे एहसास होता है कि नहीं मैं गलत उस पे हूँ। तो उसके लिए बेहतर है कि आप इसके लिए, वैसे जो मैंने काफी दफा इसको आजमाया भी है और फायदेमंद भी है,
1: कि
2: आप काले तेल इस्तेमाल कर सकते हैं गुड़ के साथ मिला के।
0: हाँ जी।
2: खा वैसे नहीं देने, आप काले तेल और गुड़ को मिला के उसके जरिए आप लड्डू बना लें, गोलियां टाइप की जरा मोटी, और वो एक रोज की बच्चे को इस्तेमाल कराएं तो उससे उसके पेशाब में काफी हद तक कमी आ जाएगी।
0: काला तिल और गुड़,
2: तिल और गुड़ दोनों को मिला के आप इनको कूटें, और कूटने के बाद हाथ की मदद से लड्डू टाइप बना लें,
0: जिस तरह जामुन होते हैं
2: उस तरह बना के, वो बना के एक रोज की बच्चा इस्तेमाल करे, एक तो वो खा भी आसानी से सकता है और उससे इसके मसाने में थोड़ी ताकत आए ताकि इसका पेशाब कंट्रोल हो सके, और अगर फिर भी उससे फर्क नहीं पड़ता
0: तो दवा
2: तो फिर बच्चे को दवा खाने पे।
0: बिल्कुल ऐसी बात है जी। अलशिफा दवाखाना है, शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी में। अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी में, और इंशाल्लाह हकीम साहब कल सुबह 8 से लेकर शाम 4 तक मौजूद होंगे। अस्सलाम वालेकुम। सईदा
1: گولی
0: استعمال دی تھا کی دی سٹیرائڈز بھی صحیح دے جی۔ ہیلو جی ساس آواز ہم کٹ چلو جی۔ حکیم صاحب ایک بھائی کہہ رہے ہیں کہ میں گھٹنے کے درد کے لیے एक गोली इस्तेमाल कर रहा हूँ।
2: ठीक है
0: नाम उन्होंने लिया है, सो मेडिसिन का नाम तो नहीं लेना चाहिए,
2: सही है।
0: चाहे जिस कंपनी की भी मेडिसिन वो ले रहे हैं, वो डेली ले रहे हैं ऐसी बात, और कहते हैं कि मुझे लोग कहते हैं कि आपको जो मुंह है वो सूजा हुआ है।
2: सही।
0: कहते हैं कि जब से मैंने वो मेडिसिन लिया मेरे घुटनों को दर्द तो ठीक हो जाता है, लेकिन मुझे लोग कह रहे हैं कि आपका मुंह सूजा हुआ है। तो हकीम साहब, ये स्ट्रीट राइट्स की वजह हो सकती है?
2: बिल्कुल हो सकती है, और बाज दफा दवाइयों के असरात होते हैं, बस दफा दवाई भी बेजरर होती है, लेकिन मरीज जो है उसने बेशुमार किस्म की दवाइयां इस्तेमाल की होती
0: ये
2: हैं,
0: भी होता है
2: उन दवाइयों के रिएक्शन आना शुरू हो जाते हैं। तो चीज ये है कि अगर आपकी सोच पड़ रही है तो सबसे पहले तो बात यह है कि आप अगर अपने तौर पे उस दवाई को ले रहे हैं, जैसे होता है ना मार्केट में या इश्तेहारात में देखा और जाके गोली मांग ली डब्बी दिखा के और उसे इस्तेमाल करना शुरू कर दिया, تو سب سے پہلے تو آپ یہ کریں کہ آپ معالج سے کسی سے مشورہ کریں,
0: ظاہر سی بات ہے,
2: اور اپنی اسے ظاہری طور پہ جو آپ کی علامتیں ہیں, جو آپ کی باڈی ہے, اس کو دکھائیں اور پھر اس سے مشورہ لیں, تب وہ آپ کو مشورہ دے گا کہ یہ چیز آپ کے لیے بہتر ہے یا نہیں ہے, اور اگر اسے آپ زیادہ دیر تک استعمال کرتے ہیں تو اس کے نقصانات یہ سامنے آ سکتے ہیں.
0: چلے ٹھیک ہے, تو بالکل جناب چکم ورور کال کڑے وہ ورورا بہتر خدا دا چک ساسو چکم دا دردون دی دے مطلب چے مکمل علاج دا پارا ساسو تشریف راوڑی الشفا دوا خانے تا, الشفا دوا خانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی کے انشاءاللہ حکیم سے بسبا اٹھ بجے نوالا سبا عمل مقام سلور بجے پوری بہ موجود بھی اور مریضانو چکا پوائنٹ بجاری ساتھی. السلام علیکم. السلام علیکم. پیارے بھائی کون دے کتھوں گال کریں دے پے وے جی کی حال ہیں روشن بھائی, تہاڈا میسج میں پڑھ گیا دائی ٹھیک
3: ہے
0: میں گال ایسی ہچکی آندی ہے تا بالکل اس بارے یقین صاحب کو پتہ کرنی ہے بھی جے تہاڈا میسج ہے جی اس تو تے اسا آن ایئر گال نہ کر سکدے ٹھیک ہے جی
3: یہ پوشیدہ
0: امراض ہے ہاں بالکل میں گالے تواری بہت مہربانی ہے جی تے بہتر ہی ہوسی اے وی ایک مسئلہ ہے پیا جڑا تہاڈا مسئلہ ہے پیا جڑا تسا میسج لکھا ہے بہتر اے ہے جو تسا انہاں کو گھن کے دوا خانہ تشریف گھن آنا ایک دفعہ بالکل ریڈیو تو سن دے رہے حکیم صاحب پولیس کے بارے میں مشورہ گھننے ہیں جی حکیم صاحب کیا مشورہ دیں گے ہچکی آتی ہے ایک ہفتے سے مسلسل
2: دیکھیں ہچکی کوئی مرض نہیں ہے
0: اسی بات
2: لیکن مختلف بعض دفعہ علامت ہے ہچکی
0: تو یہ بھی مرض کی علامت ہے
2: لیکن یہ رک جاتی ہے بعض دفعہ اور بعض دفعہ اچانک آ جاتی ہے. اب اس میں کئی لوگ ٹوٹکے استعمال کرتے ہیں کہ جیسے ہچکی آ رہی ہے آپ اچانک بولیں
0: ایسی بات ہے
2: تو بعض دفعہ ہچکی رک جاتی ہے. کچھ لوگ تھوڑے سے چینی کے دانے ڈال لیتے ہیں منہ میں. چیز یہ ہے کہ اب اگر ہچکی جس آدمی کو ہے تو کوشش اگر دواخانے پہ آ جاتے ہیں تو پہلی تو بات ہے کہ اس سے دیکھیں کہ اس کے معدے میں کوئی مسئلہ کوئی تیزابیت یا کوئی ایسی چیز تو نہیں ہے, تو اس کا ایک پراپر حل ہے کہ ہچکی ان کی انشاءاللہ ٹھیک ہو جائے.
0: اچھا حکیم صاحب بچپن میں یہ مسئلہ ہوتا رہتا تھا ہمیں بھی, مجھے یاد ہے ہچکی تو جب ہم پانی پی لیتے تو پھر ٹھیک ہو جاتے تھے.
2: بعض صورتوں میں ہے, یہ ٹوٹکے ہیں جو صدیوں سے استعمال ہو رہے ہیں, پہلے بزرگ کر رہے ہیں کہ تھوڑا سا پانی پی لیں تھوڑی سی چینی کھا لیں یا
0: ایسی بات ہے
2: اس سے ہچکی رک جاتی ہے. اور بعض اسے اس چیز سے کمپیئر کرتے تھے کہ یار ہچکی آ رہی ہے شاید تمہیں کوئی یاد کر رہا ہے.
0: ہاں یہ بھی بڑی بات ہے.
2: چیز یہ ہے کہ وہ ایک بس کہنے کے باڈی میں تبدیلی ہے اس کی وجہ سے
0: ایسی بات ہے. سو حکیم صاحب اچھا معدے کے جو مسائل ہیں یعنی کہ معدے کی جلن ہے تیزابیت ہے اس کی وجہ سے بھی ہچکی آ سکتی ہے.
2: آ سکتی ہے بالکل معدے میں اگر آپ کی خشکی ہوگی آپ کی تیزابیت ہوگی بعض دفعہ اس وجہ سے بھی ہچکی آ جاتی ہے مسلسل آتی ہے.
0: ٹھیک ہے سو بالکل جناب اگر آپ کو بھی اس طرح کا کوئی مسئلہ ہے تو آپ بالکل تشریف لا سکتے ہیں الشفا دواخانہ میں, الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی. السلام علیکم. السلام علیکم. کیمیں حال ہیں جی کون دے کتھوں گال کریں دے پے وے
4: یہ تو پھر بات کی بات ہے. ایک دفعہ وہ حکیم صاحب سے کہہ دینا کہ وہ جو ایک انسان کے کانوں پہ جو آوازیں آ رہی ہے کس چیز کی علامت ہو سکتی ہے.
0: دیکھیں جی انسان کے کانوں میں آوازیں کس طرح کی آنا یہ بتائیے ذرا.
4: اس طرح کی ہوا نہیں چلتا.
0: اچھا ہوا نہیں چلتا ٹھیک ہے جی. آپ یہ بتائیے کہ کہاں سے بات کر رہے ہیں آپ.
4: قمردین کرے سے بول رہا ہوں.
0: چلیں ٹھیک ہے آپ ریڈیو سنتے رہیں جی حکیم صاحب سے اس کے بارے میں مشورہ لیتے ہیں. جی حکیم صاحب کان میں مسلسل ہوا کی آوازیں آنا کس بیماری کی علامت ہو سکتی ہے.
2: دیکھیں بعض دفعہ کان کے اپنے مسائل بھی ہوتے ہیں جیسے ناک کان گلے کے مسائل آتے ہیں.
0: ایسی بات
2: کان کے بعض دفعہ اپنے مسائل ہو سکتے ہیں, اس میں ورم ہو سکتا ہے, اس میں کوئی انفیکشن ہو سکتا ہے.
0: ایسی بات
2: اور بعض دفعہ سر کے کوئی معاملہ ہو سکتا ہے سر جیسے سر درد ہے اس میں بھی ایسا ہوتا ہے کہ آپ کو سائیں سائیں کسی آوازیں آتی ہیں.
0: بالکل
2: مسئلہ یہ ہے کہ آپ جو پیشنٹ ہے جب اس کی مکمل ایک کیس ہسٹری سامنے آئی تو اس پہ تھوڑا تجویز کرنے میں ذرا آسانی ہو جاتی ہے اور آدمی اس سے کچھ تھوڑا سا اس کو ٹائم دیتا ہے, اس سے پوچھتا ہے اور پھر اس کے اس جگہ تک پہنچ پاتا ہے کہ جو اس کا مرکز ہے. باقی کئی وجوہات ہیں آوازیں آنے کی,